यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। 16 असम विधानसभा सत्रको चौथो दिन हिजो महिलाका लागि 33% आसन आरक्षण सम्बन्धी सरकारी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। महिला तथा बाल विकास मन्त्री अजन्ता नेउगले गत 25 मईको दिन सदनमा यो प्रस्ताव पेश गर्नुभएको थियो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा सहित 29 विधायकले हिजो उक्त प्रस्तावको समर्थन र विपक्षमा बोलेका थिए। आज सत्रको 5 तथा अन्तिम दिन युसिसी विधेयक सन्दर्भमा कडा बहस भएको छ। राज्य सरकारले वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण गर्न र जनतालाई केही राहत प्रदान गर्न आउँदो जुलाईको पहिलो हप्तामा दाखिल गर्नुपर्ने बजेटमा विशेष रूपरेखा प्रस्तुत गरिने मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले बताउनुभएको छ। हिजो सदनमा बोल्दै मुख्यमन्त्रीले इरान र अमेरिका बीचको युद्ध र होर्मुज प्रणालीको अस्थिरताले विश्वको आर्थिक वृद्धिमा बाधा पुर्याएको बताउनुभयो। उहाँले वस्तुहरूको बढ्दो मूल्यको मुद्दा धेरै चिन्ताजनक भएको र राज्य सरकारले यस विषयमा गम्भीर ध्यान दिइरहेको र समाधान खोज्ने प्रयास गरिरहेको बताउनुभयो। पेट्रोल र डिजेलको अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र वृद्धिका कारण निकट भविष्यमा राज्यमा खाद्यान्न र अन्य वस्तुहरूको मूल्य बढ्ने प्रारम्भिक सङ्केतहरू रहेको बताउँदै मुख्यमन्त्रीले थप भन्नुभयो कि युद्धको वातावरणका कारण भारतले इन्धन, कृषि र अन्य वस्तुहरू आयात गर्नुपरेको कारणले गर्दा विगत 4 महिनामा देशको विदेशी मुद्रा सञ्चिति 720 बिलियनबाट घटेर 688 बिलियन पुगेको छ। यद्यपि यो कठिन समयमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको दृढ नीतिहरूले भारत र असमलाई सङ्कटबाट बचाउने छ भने उहाँले बताउनुभयो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा रहेको नवगठित सरकारले आगामी 5 वर्षमा राज्यका प्रत्येक जिल्लामा मेडिकल कलेज, इन्जिनियरिङ कलेज र विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ। मुख्यमन्त्रीले विकास, सुशासन र जनकल्याण मार्फत बलियो, आत्मविश्वासी र आत्मनिर्भर असम निर्माण गर्न राज्य सरकार प्रतिबद्ध रहेको बताउनुभयो। हिजो सदनमा आफ्नो भाषणमा उहाँले राज्यको स्वास्थ्य क्षेत्रमा भएका महत्त्वपूर्ण परिवर्तनहरूलाई प्रकाश गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो कि 2006 सालमा प्रसूति मृत्यु दर 480 प्रति लाख थियो, जो वर्तमान घटेर 84 प्रति लाख पुगेको छ। यो दर राष्ट्रिय औसत 87 भन्दा कम हुनु असमको स्वास्थ्य क्षेत्रको लागि उल्लेखनीय उपलब्धि हो भनी उहाँले बताउनुभयो। छिमेकी देशहरूबाट ठूलो मात्रामा भएको अप्रवासनको कारणले गर्दा देशको सीमावर्ती क्षेत्रहरूमा भएको जनसङ्ख्यिकीय परिवर्तनमा केन्द्र सरकारले चिन्ता व्यक्त गरेको छ। जनसङ्ख्यिकीय परिवर्तनको प्रभावको समीक्षा गर्न र अप्रवासनलाई रोक्न केन्द्रले एक उच्चस्तरीय समिति गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हिजो सामाजिक सञ्जालमा यो घोषणा गर्दै जनसङ्ख्यिकीय परिवर्तन देशको वर्तमान र भविष्यको लागि धेरै महत्त्वपूर्ण चुनौती भएको बताउनुभयो। नवगठित समितिले असामान्य जनसङ्ख्या वृद्धि, धर्म परिवर्तन, लभ जिहाद र विशेष समुदायको भूमि जिहाद जस्ता मुद्दाहरूमा विचार गर्नेछ भनी उहाँले जानकारी गराउनुभयो। अखिल भारतीय काङ्ग्रेस समितिले वाजेद अली चौधरीलाई असममा काङ्ग्रेस विधायिनी दलको नेता र डाक्टर जयप्रकाश दासलाई उपनेता नियुक्त गरेको छ। दलका राष्ट्रिय सचिव केसी वेणुगोपालले जानकारी गराएअनुसार दलका राष्ट्रिय अध्यक्षले तत्काल लागू हुने गरी यो नियुक्ति गरेका छन्। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारणबाट। न्यायाधीश शर्मिला भुयाको विशेष फास्टेग अदालतले हिजो जुबिन गर्गको रहस्यमय मृत्यु मुद्दामा 7 अभियुक्तहरू विरुद्ध धाराहरू लगाएको छ। अदालतले हत्या, आपराधिक षड्यन्त्र र मृत्यु निम्त्याउने जस्ता अपराधहरूको लागि भारतीय न्याय संहिताको विभिन्न धाराहरू अन्तर्गत अभियुक्तहरूको मुद्दा अगाडि बढाउनेछ। कुनै पनि अभियुक्तहरूले आफ्नो दोष स्वीकार नगरेपछि अदालतले 8 जुनको दिन मुद्दा सुरु गर्ने बताएको छ। अदालतले साक्षीहरूलाई पनि त्यस मितिबाट अदालतमा उपस्थित हुन आदेश दिएको छ। यस विषयमा विशेष अनुसन्धान टोलीले पहिले नै 394 साक्षीहरूको सूची अदालतमा पेश गरिसकेको छ। असम राज्य विद्यालय शिक्षा परिषद अन्तर्गतको सबै स्वीकृत विद्यालयहरूको कक्षा 9 को लागि दर्ता पोर्टल 30 मईसम्म पुनः खोलिएको छ। पोर्टलमा दर्ता भएका विद्यार्थी

को विवरण सन्च्याउने विकल्प पनि हुनेछ। विद्यालयहरूले दर्ता पोर्टलमा गएर भुक्तानी गरेपछि फारम 50 डाउनलोड गर्नुपर्नेछ। खेल समाचार। हिजो धर्मशालामा भएको आइपिएलको पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेङ्गालुरूले गुजरात टाइटन्सलाई 92 रनले पराजित गरी फाइनलमा पुगेको छ। खेलमा रोयल च्यालेन्जर्स बेङ्गालुरूले तोकिदिएको 255 रनको वृहत लक्ष्यको पिछा गर्दै गुजरात टाइटन्स सबै विकेट गुमाएर केवल 162 रन मात्र जोड्न सफल भयो। यता आज मोहालीको नयाँ चण्डीगढमा हुने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्नेछ। आजको खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

आकाशवाणी गुवाहाटीको महबाबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एफको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज जेठ महिनाको 13 गते शुक्रबार, क्षमा गर्न होला, बुधबार शुक्ल पक्षको एकादशी तिथि हो र समय अहिले अपराह्नको 3:21:42 भएको छ। र यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ घोषका चयनित गीतका कोसेली, साथै आज हामी यस कार्यक्रम अन्तर्गत बिचमा सुनाउनेछौँ आजको पद्मिनी एकादशी विषयबारे। तर आउनु सुनौँ कार्यक्रमको यो पहिलो गीत फातिमा तामाङको कण्ठमा।

श्रोताबिन्द, आज पद्मिनी एकादशी हो। यो एकादशी मलमासमा पर्नाले यसको महत्त्व अझ धेरै गुण बढ्दछ। यद्यपि व्रत बस्नेहरूले केही कडा नियमहरू पनि पालन गर्नुपर्छ भन्ने चलन छ। हर महिनाको कृष्ण पक्ष अर्थात् अन्ध्यारो पक्ष र शुक्ल पक्ष अर्थात् उज्यालो पक्षको 11 दिन एकादशीको व्रत मनाइन्छ। तर पद्मिनी एकादशीको महत्त्व अरू एकादशीभन्दा फरक हुन्छ। यसको सबैभन्दा महत्त्वपूर्ण कारण यो हो कि यो एकादशी प्रत्येक 3 वर्षमा एकपटक मात्र मिल्दछ। त्यसैले यस एकादशीको महत्त्व अन्य एकादशीहरूको तुलनामा 3 गुणा बढी छ भन्ने मान्यता छ। ज्येष्ठ अधिक मास अर्थात् चन्द्रमाको महिनाको शुक्ल पक्षको एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। पद्मिनी एकादशीको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यो मलमास महिनामा पर्छ। त्यसैले पद्मिनी एकादशी प्रत्येक 3 वर्षमा एकपटक मात्र आउँछ। अधिक मास र एकादशी तिथि दुवै भगवान् विष्णुलाई समर्पित छन्। त्यसैले यस एकादशीमा गरिएको पूजाले बढी लाभ प्राप्त हुन्छ भन्ने जनविश्वास

रहिआएको छ। पद्मिनी एकादशी सन्दर्भमा कुरा हामी जारी राख्नेछौँ। समय भएको छ अब यो अर्को गीतको, आउनुहोस् सुनौँ कार्यक्रमको यो अर्को गीत गङ्गा प्रसाद आचार्यको कण्ठमा।